एकदमै मिठो शब्दले भरिएको पुरानो गीत रहेथ्यो आदरणीय स्वर सम्राट नारायण गोपालजीबाट, गल्ती हजार हुन्छन् होस हराएको बेला। पक्कै पनि मान्छेसँग यस्तो चिज छ कि जुन चाहिँ मान्छेले होसलाई आफ्नो नियन्त्रणमा राखेन भने हरेक कुराहरू गर्न सक्छ, हरेक पाटोतिर जान सक्छ भन्ने देखाइएको थियो। एकदमै मिठो रहेको थियो, पुरानो गीतको एउटा छुट्टै खालको मजा आउने गर्छ। र त्यसरी नै पुरानो गीतलाई नै मैले आज बजाउन चाहेँ, र केही पुराना केही नयाँ गीतलाई मैले बजाउन चाहेँ भन्दै अर्को गीत रहेको छ, के छ र दिउँ तिमीलाई मैले गुलामलीबाट।

के छ र दिउँ तिमीलाई मैले कोसेली भनेर गुलाम अलीबाट रहिदिउँ पुरानो गीतको एउटा छुट्टै किसिमको स्वाद अनि त्यो पुराना शब्दहरूले भरिएको थियो एकदम मिठो रहेको थियो र अब पनि तपाईँलाई मैले अर्को केही नयाँ गीतलाई पनि मलाई बजाउन चाहेँ यो चाहिँ योगेश्वर आमाथ्याबाट रहेको छ कति पर्खी बसे यो तेस्रो गीत रहेको छ आजको र हामीहरू अर्को अरू अरू विधिलाई पनि हामीले पक्कै पनि अँगाले नै छौँ यो तेस्रो गीत रहेको छ कति पर्खी बसे

0: पर्खि बसे यो मिठो गीत रहेथ्यो यो सरा आमाथ्याबाट उहाँको गीत गाउने शैली अनि उहाँको छुट्टै किसिमको एउटा अरा हुने रहेछ पनि उहाँको गीत गाउने कुरा होस् या उहाँको त्यो गीतको जन्द्राहरूमा होस् एकदम मिठो रह्यो त्यो अब तपाईँलाई मैले अर्को विधिमा लानु पर्ने हुन्छ जुन चाहिँ गजल विधि रहेको छ र त्योभन्दा पहिला मैले जानकारी पनि गर्न चाहेँ कि तपाईँहरू सुनिदिनुहुन्छ सिटपाक रेडियो 103.7 तरङ्गमा म यादव बगरसँग र यदि तपाईँहरू कुनै समयमा हामीसँग जोडेर आफ्नो लागेका विचारहरू आफूले लागेका विधिहरूको कुराहरूमा अथवा कुनै पनि कुराहरू जानकारी दिन चाहनुहुन्छ नि या कसै नेपाली कानसम्म पुर्याउन चाहनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिएर आफूलाई लागेका विचारहरू भन्न सक्नुहुन्छ भन्दै भने अर्को अर्को त नभनौँ पहिलो आजको पहिलो गजल रहेछ सिकार्नुहोला
1: रञ्जनको संगम फलैचा इन्टरटेनमेन्ट आदरणीय दर्शकवृन्द नमस्कार स्वागत छ तपाईँहरूलाई फलैचा इन्टरटेनमेन्टमा म छु तपाईँहरूको मित्र कृष्ण उदासी र आज मैले एकजना गजलकारसँग बसेर भलाकुसारी गर्नका लागि कार्यक्रमको तयारी गरेको छु आजको बसाइमा हामी गजल सर्जक सुरेन्द्र सापकोटासँग बसेर विशेष गरेर गजलको बारेमा छोटो भलाकुसारी गर्नेछौँ आउनुहोस् म सुरेन्द्र सापकोटालाई स्वागत गर्छु फलैचा इन्टरटेनमेन्टमा सुरेन्द्र सर यहाँलाई स्वागत छ फलैचा इन्टरटेनमेन्टमा
2: धन्यवाद कृष्णजी
1: तपाईँ गजल लेख्नुहुन्छ
2: गजल लेख्छु अलिअलि
1: राम्रा राम्रा गजल लेख्नुहुन्छ हामीले त्यो थाहा पाएका छौँ कार्यक्रमको सुरुवातमा तपाईँको एउटा गजल सुनौ न
2: अब यो एउटा गजल सुनाउँछु
1: हजुर
2: बाको जिन्दगी टुक्रुक्क आलीमाथि बसेर सकियो
1: राम्रो
2: बाको जिन्दगी टुक्रुक्क आलीमाथि बसेर सकियो उही काँटा फरुवा र कोदालीमाथि बसेर सकियो बाको जिन्दगी टुक्रुक्क आलीमाथि बसेर सकियो उही काँटा फरुवा र कोदालीमाथि बसेर सकियो उता सहर पसेपछि आमा त हराइहालेन नि उता सहर पसेपछि आमा त हराइहालेन नि आमा खोज्दै बच्चाको जिन्दगी नालीमाथि बसेर सकियो आमा खोज्दै बच्चाको जिन्दगी नालीमाथि बसेर सकियो मूर्ति बनायो मूर्तिकारले पूजा गर्यो पुजारीले मूर्ति बनायो मूर्तिकारले पूजा गर्यो पुजारीले उसको मन हतौडा र बटालीमाथि बसेर सकियो उसको मन हतौडा र बटालीमाथि बसेर सकियो काम भने कहिले माथिको गरेन वा गर्नै पाएन काम भने कहिले माथिको गरेन वा गर्नै पाएन मरेका इच्छाहरू भने खाली माथि बसेर सकियो बाको जिन्दगी टुक्रुक्क आलीमाथि बसेर सकियो उही काँटा फरुवा र कोदालीमाथि बसेर सकियो यहाँ सत्य काम गर्नेहरू कहिले धुरी चढ्नै पाएनन् यहाँ सत्य काम गर्नेहरू कहिले धुरी चढ्नै पाएनन् जसरी माछा मर्नै नपाई जालीमाथि बसेर सकियो जसरी माछा मर्नै नपाई जालीमाथि बसेर सकियो बाघ जिन्दगी टुक्रुक्क आलीमाथि बसेर सकियो उही काँटा फरुवा र कोदालीमाथि बसेर सकियो
1: यो एउटा बिम्ब थियो जस्तो बुबाले गर्दै गर्नुभएको गर्नुभएको जीवनमा गर्नुभएको दुःखसँग जोडिएको एउटा बिम्ब थियो
2: हजुर
1: जस्तै तपाईँले लेख्नुभएका अधिकांश गजलहरूमा जीवनका बिम्बहरू यसरी आउने गर्छन् सायद गजलको स्रोत तपाईँको जीवन भोगाई हुनुपर्छ
2: जीवन भोगाई नै भन्दा पनि देखाइ पनि हो
1: देखेर पनि
2: देखेर पनि
1: एकातिर भोगाई अर्कोतिर देखाइ देखेर पनि एउटा सर्जकले त महसुस गर्छ अर्काको पीडा दुःख होइन
2: त्यो पनि हो लेख्नलाई अब कथा खोज्दै जाँदा अब कसले कथा गरेछ प्रायः सुखको कथा भन्दा दुःखको कथा धेरै लेख्न सकिँदो रहेछ कृष्णजी
1: हजुर अर्को सुनौ अब तपाईँको हामी तपाईँको आज धेरैभन्दा धेरै सुन्ने कोसिस गर्छौँ
2: श्रीमतीको एकमुठी मुस्कान बेच्नुपर्छ श्रीमतीको एकमुठी मुस्कान बेच्नुपर्छ जे छ घरमा भए घरको सामान बेच्नुपर्छ श्रीमतीको एकमुठी मुस्कान बेच्नुपर्छ यहाँ साउ तिर्नलाई के गर्नुपर्छ पर्छ यहाँ साउ तिर्नलाई के गर्नुपर्छ पर्छ ब्याज तिर्न खलाबाटै धान बेच्नुपर्छ
1: राम्रो
2: जे छ घरमा ड्राइभरको सामान बेच्नुपर्छ रातभरि छोराछोरी तारा गन्दै उग्दै गर्छन् रातभरि छोराछोरी तारा गन्दै उग्दै गर्छन् त्रिपाल किन्न उसले घरको दलान बेच्नुपर्छ
1: अरे बाफ
2: श्रीमतीको एकमुठी मुस्कान बेच्नुपर्छ जे छ घरमा भए घरको सामान बेच्नु पर्छ, यति हुँदा मात्र कहाँ चुक्ता हुन्छ र साहुको ब्याज, यति हुँदा मात्र कहाँ चुक्ता हुन्छ र साहुको ब्याज, कठै भन्छ आँगन छेउको मतान बेच्नु पर्छ, कठै भन्छ आँगन छेउको मतान बेच्नु पर्छ, ब्याज तिर्न खलाबाटै धान बेच्नु पर्छ, सब थोक सकियो यो ठाउँ छोड्दा बाटो खर्च गर्नलाई, सब थोक सकियो यो ठाउँ छोड्दा बाटो खर्च गर्नलाई, उनी भन्छन् सुनारकोमा गहना सँगै कान बेच्नु पर्छ, उनी भन्छन् सुनारकोमा गहना सँगै कान बेच्नु पर्छ, श्रीमतीको एकमुठी मुस्कान बेच्नु पर्छ, जे सगरमा भाइ घरको सामान बेच्नु पर्छ।
1: राम्रो राम्रो, त्यो घर छेउको के अरे आँगन छेउको, अब प्राय गरेर मतान भन्ने शब्द प्राय गरेर सुनिँदैन, तपाईँले गजलको काफियामा प्रयोग गर्नुभएछ। मतान भन्ने बिम्ब भनेको घरको छेउमा हुने घर हुन्छ, आँगन मतान र घरको बिचमा आँगन हुन्छ कि त्यो अलिक सानो घर,
2: आँगनको सानो घर,
1: ठुलो घर चाहिँ मूल घर भयो,
2: मूल घर भयो,
1: अनि त्यो अगाडि आँगनको त्यो मूल घरको अगाडिपट्टि हुने सानो घर चाहिँ मतान, मतान पहिला पहिला तिन तले घर हुन्थ्यो, अनि छेउमा कसै कसैको चाहिँ घर पनि तिन तले, मतान पनि तिन तले भन्ने हुन्थ्यो, त्यो चाहिँ अलिक ठुलो घर हुन्थ्यो,
2: ठुलो घर
1: मानिन्थ्यो। बडो राम्रो यो तपाईँले यो राख्नुभयो, यो चाहिँ जुन काफिया राख्नु भएको छ, एकदमै यो मतान भन्ने शब्द काफियामा सायद पहिलोपल्ट हो मैले सुनेको। तपाईँ प्राय नौला नौला चिजहरू यसरी प्रयोग गर्नुहुन्छ। अब फेरि अर्को गजल,
2: गजल अर्को,
1: हजुर।
2: तेल किन्छ अनि पिना धनीले किन्छ, तेल किन्छ अनि पिना धनीले किन्छ, यहाँ गरिबका पसिना धनीले किन्छ, तेल किन्छ अनि पिना धनीले किन्छ, यहाँ गरिबका पसिना धनीले किन्छ, यहाँ बुन्नेले जाडोमा थरथर काम्दै बुन्छ, यहाँ बुन्नेले जाडोमा थरथर काम्दै बुन्छ, उता बजारमा पश्मिना धनीले किन्छ।
1: राम्रो,
2: तेल किन्छ अनि पिना धनीले,
1: यो शेर फेरि एकपल्ट दोहोर्याउनुहोस्।
2: यहाँ बुन्नेले जाडोमा थरथर काम्दै बुन्छ, यहाँ बुन्नेले जाडोमा थरथर काम्दै बुन्छ, उता बजारमा पश्मिना धनीले किन्छ।
1: राम्रो,
2: तेल किन्छ अनि पिना धनीले किन्छ, यहाँ गरिबका पसिना धनीले किन्छ, के पढे भन्छौ के जागिर खोज्छौ तिमी, के पढे भन्छौ के जागिर खोज्छौ तिमी, यस्ता मान्छे पैसा बिना धनीले किन्छ, तेल किन्छ अनि पिना धनीले किन्छ, यहाँ गरिबका पसिना धनीले किन्छ, आमाले कुण्डली सानैमा लेखाए पनि, आमाले कुण्डली सानैमा लेखाए पनि, जवान भएपछि चिना धनीले किन्छ, तेल किन्छ अनि पिना धनीले किन्छ, यहाँ गरिबका पसिना धनीले किन्छ, दिनभरि पाठ पढेर बल्ल जुटाए पनि, दिनभरि पाठ पढेर बल्ल जुटाए पनि, अचेल पण्डितको दक्षिणा धनीले किन्छ, तेल किन्छ अनि पिना धनीले किन्छ, यहाँ गरिबका पसिना धनीले किन्छ।
1: बहुत राम्रो, बहुत राम्रो, कसरी व्याख्या गरौँ यो गजलको। अब अर्को तपाईँको, अझै अर्को, साह्रै मजा आयो सुन्न।
2: परदेशीले सम्झिँदै गर्दा मन बाडुलीले खायो, परदेशीले सम्झिँदै गर्दा मन बाडुलीले खायो, र डेरावालको श्रम धेरै धेरै घरमुलीले खायो, परदेशीले सम्झिँदै गर्दा मन बाडुलीले खायो, र डेरावालको श्रम धेरै धेरै घरमुलीले खायो, संसार यसरी सकिँदैछ जस्तो लाग्छ अचेल, संसार यसरी सकिँदैछ जस्तो लाग्छ अचेल, मानौ हिमालय थियो मन र हिमचुलीले खायो, मानौ हिमालय थियो मन र हिमचुलीले खायो, र डेरावालको श्रम धेरै धेरै घरमुलीले खायो, सहर हिँडेथ्यो कति धेरै सपनाको भारी बोकेर, सहर हिँडेथ्यो कति धेरै सपनाको भारी बोकेर, उसलाई पुग्नै नपाई बाटोमै त्रिशुलीले खायो, परदेशीले सम्झिँदै गर्दा मन बाडुलीले खायो, र डेरावालको श्रम धेरै धेरै घरमुलीले खायो, के गर्न सक्नुहुन्छ बुढी आमा मेला जानुभयो, के गर्न सक्नुहुन्छ बुढी आमा मेला जानुहुन्छ, मलाई सन्तान सुख के रहेछ खुल्दुलीले खायो, परदेशीले सम्झिँदै गर्दा मन बाडुलीले खायो,
1: यो सेर एकपटक,
2: के गर्न सक्नुहुन्छ बुढी आमा मेला जानुभयो, के गर्न सक्नुहुन्छ बुढी आमा मेला जानुभयो, मलाई सन्तान सुख के रहेछ खुल्दुलीले खायो,
1: राम्रो,
2: र डेरावालको श्रम धेरै धेरै घरमुलीले खायो, यो संसारमा मर्दै नमर्ने को छ र हेर्नुहोस् त यो संसारमा मर्दै नमर्ने को छ र हेर्नुहोस् त त्यो सूर्यलाई पनि साँझको गोधुलीले खायो परदेशीले सम्झिँदै गर्दा मन बाडुलीले खायो र टेरावालको श्रम धेरै धेरै गरमले खायो
1: साह्रै राम्रो साह्रै राम्रो जस्तो अहिले आमा बुबाहरूलाई लगेर वृद्धाश्रममा राखिन्छ
2: हजुर
1: छोराछोरीहरू टन्नै हुन्छन् कोही कता हुन्छन् कोही कता हुन्छन् छोराछोरीले आफ्नो समस्यालाई आफ्नो परिवारलाई महत्त्वका साथले राख्छन् हेर्छन् बाबुआमालाई चाहिँ महत्त्व त्यत्रो दिएको देखिने अवस्था छैन यति बेला समय पनि त्यस्तो आएको छ गजलले चाहिँ आमा आफै आमा बाबुहरू आफै खटेर आफ्नो जिन्दगी बाँचिराखेका छन् छोराछोरी जन्मिँदा बाबुहरू कति खुसी भएका
2: थिए
1: कस्तो कस्तो राम्रो अब अर्को प्लिज
2: यो गजल चाहिँ एउटा कथासँग जोडिन्छ
1: हजुर
2: म परदेशमा जागिर खान्छु
1: हजुर
2: अलिकति बाहिर नेपालकै परदेशमा
1: हजुर
2: अनि त्यतिखेर एकजनाले दसैँ टिका लाउन जान पाइनँ भनेर उहाँले चाहिँ थोरै टिका लाएर मलाई चाहिँ एउटा कथा सुनाउनु भयो
1: हजुर
2: अनि उहाँ कथा सुनाउँदाखेरि चाहिँ अलिकति पीर मान्नुभयो तर म अब शिर उठाउनु भएन अब सुन्नेले चाहिँ शिर उठाउनु पर्छ भन्ने खालको एउटा कथा टिप्न खोजेको छु अब म यहाँ सुनाउँछु यहाँहरूलाई कथा ऊ कथा सुन एउटा कथा टिप्न खोजेको छु अब म यहाँ सुनाउँछु यहाँहरूलाई कथा ऊ कथा सुनाइरहन्छ मलाई चाहिँ

0: कथा सुनाइरहन्छे मलाई पीर उठाएर राम्रो म जीवित प्राणीले के सिकाएँ तर पत्थरले सिकायो म जीवित प्राणीले के सिकाएँ तर पत्थरले सिकायो कहिले काहीँ त लाग्छ फ्याँकिदिउँ कि त्यो मन्दिर उठाएर ऊ कथा सुनाइरहन्छे मलाई पीर उठाएर थोरै चामल मिसाएको निधारमा अबिर उठाएर म नास्तिक होइन मेरो देउतालाई नित्सेले मारिसकेको छ म नास्तिक होइन मेरो देउतालाई नित्सेले मारिसकेको छ के गर्न सक्छु के भन्न सक्छु जिन्दगी आखिर उठाएर ऊ कथा सुनाइरहन्छे मलाई चिन्ता र पिर उठाएर थोरै चामल मिसाएको निधारमा अबिर उठाएर
1: धेरै राम्रो गजल एकदमै
2: एकदमै गहन शब्द अनि गहन विषयको वरिपरि बसेर लेखिएको गजल थियो पक्कै पनि यो एउटा गजल त एउटा विधि हो तर भन्दै जाँदाखेरि यसले व्यक्तिको जीवनलाई र व्यक्तिको भयलाई र समाजको एउटा ढाँचालाई र समाजको एउटा बुझाइलाई र एउटा देखिरहेको कुराहरूलाई भोगिरहेको कुराहरूलाई नै पोख्ने एउटा विधि जस्तो पनि लाग्छ मलाई चाहे त्यो जुनै पनि विधि होस् म समयसम्म भन्ने गर्छु चाहे त्यो चलचित्र होस् चाहे त्यो कथा होस् कविता होस् सङ्गीत होस् कुनै पनि विधिहरूले कुनै कुनै मानस पटलमा एउटा प्रश्न उठाउने र देखिएको कुराहरूलाई प्रश्न उठाउने र सँगसँगै सोच्ने बनाउने गर्छ जस्तो लाग्छ मलाई र एकदमै मिठो रहेको थियो अब भने तपाईँलाई भावुक नमानिकन अर्को पुरानो गीत तर्फ नै मैले फेरि लान्छ है जति चोट दिन्छौँ अलिकति दुःखका गीत जुन दुःख वरिपरि नै कवि गजल रहेको थियो त्यसरी नै जति चोट दिन्छौँ भक्तराज आशाराजीबाट

मलाई गर्छ प्रेमले मान्छेलाई बलियो बनाउँछ, प्रेमले मान्छेलाई काहीँ न काहीँ हच्कचाउँछ पनि, र प्रेमले हरेक पाटालाई समेट्न सक्छ, कहिले झार्ने गर्छ, कहिले उचाल्ने गर्छ, कहिले एउटा ऊर्जा दिने गर्छ जस्तो लाग्छ मलाई। र जति चोट दिन्छौ, जति चोट दिन्छौ भक्तराज आचार्यबाट एकदम पुरानो गीत, र यो एभरग्रिन गीत पनि रहेको छ, जहिले पनि यत्तिकै मजा आउने, यत्तिकै मिठास लाग्ने यो गीत रहेको थियो। अब तपाईँलाई मैले अर्को अलिकति स्याड स्याड सङतिर नै हामीहरू ढल्किरहेका छौँ, र फेरि पनि अर्को अलिकति स्याड सङ नै रहेको छ, जुन चाहिँ कर्णदासजीबाट रहेको छ, तिम्रो मेरो सम्बन्धको।

तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न डर लाग्यो, ऐना हेरी आफैसँग प्रश्न सोध्न मन लाग्यो। एकदम गहन शब्द अनि एकदम मिठो गीत रहेको थियो आदरणीय कर्णदासीबाट। र अब नै तपाईँलाई मैले अर्को विधि जुन चाहिँ रुवाई विधि रहेको छ, र रुवाई विधि चाहिँ मैले यो खयामला प्रश्न मा सङ्कृत गरेका गजलहरू रुवाईहरू मैले वाचन गरेको थिएँ केही समयदेखि, र अल्बी राई दमक एक झापाबाट लेख्नुहुन्छ। निभाइदिने पानी छैन मुटु जले पनि, निभाइदिने पानी छैन मुटु जले पनि, थामिदिने हात छैन शरीर गले पनि, सम्बन्धको मूल्य खै के रहेछ र आखिर, सम्बन्धको मूल्य खै के रहेछ र आखिर, मन्दिरमा बाचा गरे सिन्दुर हाले पनि, मन्दिरमा बाचा गरे सिन्दुर हाले पनि। समय पक्यो नि यो कुराहरू अहिलेका अहिले सामाजिक सञ्जालको जम्मामा जुन चाहिँ यो अहिले 21st century यो समयमा एकदमै यो प्रेमलाई अनि यो बिहेलाई एकदमै एउटा सजिलो र एकदमै हल्का हिसाबले ल्याउने गर्छ, र सायद उहाँले त्यही वरिपरि त्यही भावमा लेखेको हुनुपर्छ सुन्दै जाँदाखेरि। अब पनि तपाईँलाई मैले अर्को अलिकति गीतै तर अलिकति ऱ्याप खालको गीत रहेको छ। विधि जुनै होस् मान्छेले आफ्नो लागेका कुराहरूलाई पोख्ने गर्छ, चाहे त्यो ऱ्याप होस् चाहे त्यो गजल होस् चाहे त्यो जुनै पनि विधि होस्। सुनौ यो सरक सरक

0: आज 23-24 जनवरी आन्दोलनका दिन काठमाडौँ कारागारबाट फरार भएका केही कैदीहरू अहिले तराई मधेसका केही क्षेत्रहरूमा देखा परेको जानकारी प्राप्त भएको छ।
1: यहाँ अलग आपस में

अलिकति छुट्टै खालको छुट्टै दिदीको यो रहेको थियो हामीले समाजमा यस्तो खालको चाहिँ अलिकति युवा पुस्तालाई रुचाइएको गीत र अलिकति यो कुराहरूलाई मन पराउँदै जाँदाखेरि मान्छेहरूले काहीँ न काहीँ यो मान्छे कतै न कतै लागु पदार्थतिर अथवा अलिकति समाजभन्दा समाजले नपचाउने कामतिर लागिरहेको छ भन्ने खालको पनि एउटा सोचाइ मानसिक राख्ने गर्छ र लागेको कुराहरूलाई पक्यो भने हरेक विधिबाट हामीले ढाल्न सकिन्छ हरेक विधिबाट बढ्न सकिन्छ जस्तो लाग्छ मेरो चाहिँ यो व्यक्तिगत धारणा रहेको छ पक्कै पनि तपाईँलाई के कसो रहेको छ आफ्नो प्रतिक्रियाहरू दिनु सक्नुहुन्छ र सँगसँगै हामीसँग जोडिएर आफूले लागेका कुराहरूसँग लागेका कुराहरूलाई भलाकुसारी पनि गर्न सक्नुहुन्छ एउटा मनलाई हल्का बनाउनको लागि र हरेक साता चाहिँ हामीहरू बुधबारको दिन 7 बजीदेखि 8 बजीसम्म सिटबाक रेडियोमा मेरो कार्यक्रम चलाउनेछौँ र म व्यक्तिगतसँग पनि जोडेर तपाईँहरूले भलाकुसारी गर्न सक्नुहुन्छ र सँगसँगै सिरिपाक रेडियोमै आएर यहाँ जोडेर पनि हामीसँग भलाकुसारी गर्न सक्नुहुन्छ भन्दै म कार्यक्रमको लगभग अन्तिम समयमा पनि पुगिसकेको छु र अर्को स्टुडियोमा म देख्न सक्छु कि अस्ट्रेलियन कन्ट्री लिएर ग्यारी पेङ्गलजी आइसक्नु भएको छ एकदमै हाँसिलो हुनुहुन्छ एकदमै सपोर्टिभ हुनुहुन्छ उहाँ जहिले पनि एउटा सकारात्मक भाइब्स दिने गर्नुहुन्छ उहाँले र एकदम मिठो रहेको छ उहाँको प्रोग्राम 8 बजीदेखि 10 बजीसम्म र 10 बजीदेखि उता डेफिनेटली नो रिलेसन लिएर बेन एन्ड प्यास आउनुहुनेछ र त्यसरी नै 12 बजीदेखि उता कम्युनिटी रेडियो ओभरनाइट बज्नेछ भन्दै म यादव मगर पनि कार्यक्रमदेखि बिदा लिनु भनेर नै जन्म चाहन्छ किनभने अर्को कार्यक्रमको लागि मान्छे पक्कै अतुर हुनुहुन्छ भन्दै यो भर्खर रिलिज भएको गीत रहेको छ धागोले बाटेको रामनाम सत्यमोहिबाट स्वीकार्नुहोला